मर्निङ टोरन्टो, नमस्ते टोरन्टोको आकाशमा नेपालीहरूको आवाज, नमस्ते रेडियो भोइस अफ द नेप्लिज कम्युनिटीको कार्यक्रमलाई हरेक साताको शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म क्यानेडियन मल्टिकल्चर रेडियो 101.3 FM क्यानाडाको ग्रेट टोरन्टो एरिया र इन्टरनेट प्रविधि मार्फत हाम्रो वेबसाइट www.namasteradio.ca प्रत्यक्ष प्रसारण सुनिरहनु भएको र नमस्ते रेडियोको फेसबुक र टिकटकको लाइभ र मेरो पनि टिकटकको लाइभमा आउनुभएका सम्पूर्ण दर्शक र श्रोताहरूमा म कार्यक्रम उद्घोषक एवं तपाईँको आवाजको साथी अनिल थापाको हार्दिक न्यानो अभिवादन र शुभ प्रभात। एसएसबी इन्टरटेनमेन्टद्वारा उत्पादित तथा प्रसारित यो साप्ताहिक नमस्ते रेडियोको कार्यक्रमलाई तपाईँहरूले आफ्नो समय अनुकूल जुनसुकै बेला हाम्रो वेबसाइट www.namasteradio.ca गई आर्काइभमा लगइन गर्नुभएको खण्डमा सुन्न पनि सक्नुहुनेछ। आज August 8, 2026 तदनुसार 2083 साल श्रावण 23 गते दशमी शनिबारको दिन आज दुईटा नेपाली इभेन्ट्सहरू हुँदैछ। एउटा एनसिसी कप जुन चाहिँ अहिले 407 र डिक्सीको ग्राउन्डमा सुरु भइसकेको छ, नेप्लिज क्यानेडियन क्रिकेट क्लबले यो आयोजना गर्दैछ भने, त्यस्तै आज दिउँसो 1 बजेदेखि रातिको 10 बजेसम्म नेथन फिलिप्स स्क्वायर टोरन्टोमा हुने 18 हिमालयन मेला छ। यी दुवै गेमको र दुवै इभेन्टमा तपाईँहरूसँग भेट्ने वाचा पनि हामी लिएको छौँ र तपाईँहरूलाई त्यो पनि भेट्नेछौँ। आजको कार्यक्रममा सदा झैँ कर्णप्रिय गीत सङ्गीत सुनाउन साथ केही समसामयिक विषयमा पनि कुराकानी गर्नेछौँ र कार्यक्रम जिज्ञासा लिएर आएको छौँ। युएसमा बस्नुहुने मेरो मित्र र व्यापारी र सबैभन्दा ठुलो अहिले एक्सपर्ट भएर नेपाल फर्किनु भएको र हामीलाई पनि मोटिभ गर्न आउनुभएको छ, यो रिभर्स माइग्रेसनको बारेमा पनि कुराकानी गर्नेछौँ। उहाँ हुनुहुन्छ श्री अनुप रिमाल, उहाँसँग हामी भलाकुसारी हुनेछ। टिकटकमा आउनुभएका साथी, फेसबुकमा जोडिनु भएका साथीहरूलाई पनि नमस्कार गर्दै पहिलो यो साङ्गीतिक कोसली तपाईँहरूको निम्ति यो सुनाउन चाहन्छौँ र त्यसपछि मदनजीले केही समसामयिक विषयमा कुराकानीहरू राख्नुहुनेछ र हामी जिज्ञासा कार्यक्रम लिएर प्रस्तुत हुनेछौँ तपाईँहरूसँग।

0: नमस्ते सुप्रभात यहाँहरू सबैलाई सदाको शनिबार बिहान चाहिँ आजको बिहान पनि नमस्ते रेडियो टोरन्टोको स्टेटबाट यहाँहरूलाई हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छौँ र शुभप्रभात र कार्यक्रमको सुरुवात हामी अन्तर्राष्ट्रिय समाचारबाट गर्दैछौँ र साउदी अरेबिया टर्की र पाकिस्तानले रक्षा तथा सुरक्षा कार्यलाई सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले नयाँ संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार तीन देशले सैन्य तालिम रक्षा प्रविधि र सुरक्षा सहकार्यलाई विस्तार गर्ने जनाइएको छ। विश्लेषकहरूले यसलाई क्षेत्रीय सुरक्षाको दृष्टिले महत्त्वपूर्ण कदमको रूपमा हेरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ हर्मुजसँग सम्बन्धित सहमतिमा सकारात्मक प्रगति हुन सक्ने सङ्केत दिएका छन्। यसले मध्यपूर्वको तनाव कम हुने र विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। उता थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा विद्यार्थी सहित धेरैजनाको ज्यान गएको छ भने घाइतेहरूको उपचार भइरहेको छ। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। रुस युक्रेन युद्धमा दुवै पक्षले एक अर्काको भूभागभित्र ड्रोन र क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिएका छन्। यसैबीच अमेरिकी सिनेटले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने विधेयकलाई अगाडि बढाउने पक्षमा मतदान गरेको छ। यसलाई युद्ध अन्त्यका लागि रुसमाथि थप दबाब बढाउने प्रयासको रूपमा हेरिएको छ। र क्यानाडाभित्रको कुरा गर्दा टोरन्टोको प्रसिद्ध टेस्ट अफ ड्यानफोर्थ महोत्सव हिजोदेखि यो अगस्त 9 ड्यानफोर्थ एभेन्यूमा आयोजना हुँदैछ र बर्ड भ्यू एभेन्यूदेखि जोन्स एभेन्यूसम्म फैलिएको यो ग्रिक समुदायको लोकप्रिय वार्षिक सडक महोत्सवमा खानपान, साङ्गीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रम मुख्य रूपमा आकर्षक रूपमा रहेका छन्। र त्यसै गरी कन्जर्भेटिभ सांसद ल्यारी ब्रोकले ब्रान्डफोर्ड, ब्रान्ड साउथ र सिक्स नेन्सन्स निर्वाचन क्षेत्रको सांसद पदबाट सेप्टेम्बर 18, 2026 लागू हुने गरी राजीनामा दिने घोषणा गरेका छन्। उनी त्यसपछि क्राउन अटर्नी कार्यालयमा पुनः फर्किने बताइएको छ। र त्यसै गरी प्रधानमन्त्री मार्क कार्नीले अगस्त 31, 2026 तीन सङ्घीय निर्वाचन क्षेत्रमा उपनिर्वाचन घोषणा गरेका छन्। उपनिर्वाचन बिचेज इस्ट योर्क अन्टारियो, त्यस गरेर नर्थ भ्यानकुभरको क्यापिलानो ब्रिटिस कोलम्बिया र सिकुटिमीले फ्योर्ड क्युबेकमा हुनेछ। र राजनीतिक विश्लेषकहरूको अनुसार बिचेज इस्ट योर्क र नर्थ भ्यानकुभर क्यापिलानोमा सत्तारूढ लिबरल पार्टी बलियो देखेको छ भने यो सिकुटिमी ले फ्योर्डमा लिबरल कन्जर्भेटिभ र ब्लक क्युबेका बिच त्रिपक्षीय प्रतिस्पर्धा हुने अपेक्षा गरेको छ, जसका कारण यही क्षेत्रको नतिजामाथि सबैभन्दा बढी चासो केन्द्रित भएको छ। र सिनेमाको कुरा गर्दा हलिउड फिल्म स्पाइडरम्यान ब्रान्ड न्यू डेले प्रदर्शनको पहिलो सातामा विश्वभर 1.18 अर्ब अमेरिकी डलर बढी कमाउँदै 2026 सर्वाधिक कमाइ गर्ने फिल्ममध्ये शीर्ष स्थानमा पुगेको छ। अमेरिका र क्यानाडाको मात्रै फिल्मले करिब 511 मिलियन डलर कमाएको छ। यसको सफलतासँग स्पाइडरम्यान फ्रेन्चाइजको कुल विश्वव्यापी कमाइ पनि 11 अर्ब डलर नाएको छ। र अन्टारियोको कुरा गर्दा अन्टारियो लिबरल पार्टीको पहिलो आधिकारिक नेतृत्व बस आगामी सोमबार अगस्त 10 साँझ 7 अनलाइन प्रत्यक्ष प्रसारण मार्फत हुने भएको छ। बसमा नवदेव बेन्स, स्टेफनी बोमन, ली फेयर क्लफ, त्यसै गरी विक्रम हान्डा, एरिक लोम्बार्डी र जिनल मारन्डो सहभागी हुँदैछन्। र पार्टी र अन्टारियोको भविष्यबारे आफ्ना योजना उहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ। र पार्टीको नयाँ नेताको चयनका लागि मतदान नोभेम्बर 9-20 हुनेछ भने विजेताको घोषणा नोभेम्बर 21 गरिनेछ। र कम्युनिटी इभेन्टको सन्दर्भमा अनिललाई अघि भनिसक्नु भएको छ, नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस NCCSको आयोजनामा 18 हिमालयन मेला आज शनिबार अगस्त 8 टोरन्टोको न्याथम फिलिप्स स्क्वायरमा हुँदैछ। मेला दिउँसो 1 बजेदेखि राति 10 बजे सञ्चालन हुनेछ। र यो वर्षको मेलाको मुख्य आकर्षणको रूपमा नेपालका चर्चित गायक तथा सर्जक प्रकाश सपुतको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। साथै नेपाली कला, संस्कृति, मौलिक परिकार र सांस्कृतिक कार्यक्रम तथा विभिन्न सामुदायिक गतिविधि पनि प्रस्तुत गर्ने आयोजकले जनाएको छ। र त्यसै गरी आजै क्यानाडा स्थित नेप्लिज क्यानडियन क्रिकेट क्लब NCCCको आयोजनामा 10 संस्करणको NCCC कप 2026 आज शनिबार अगस्त 8 र भोलि आइतबार अगस्त 9 ब्राम्टनको DXC 47 क्रिकेट फिल्डमा आयोजना हुँदैछ। र उत्तर अमेरिकाकै सबैभन्दा ठुलो नेपाली क्रिकेट प्रतियोगिताको रूपमा परिचित यस प्रतियोगितामा क्यानाडाका विभिन्न सहरका 8 टोली बीच प्रतिस्पर्धा हुनेछ। र विजेता टोलीले 5,000 क्यानाडियन डलर, उपविजेताले 2,500 डलर नगद पुरस्कार प्राप्त गर्नेछन्। र प्रतियोगिताका सबै खेल क्यानाडा स्पोर्ट 360 मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। र त्यसै गरी क्यानाडामा नेपाली डायस्पोरालाई सशक्त बनाउन सामुदायिक पत्रकारिताको भूमिकाबारे अन्तर्क्रियात्मक कार्यक्रम हुने भएको छ। नेपाल अमेरिका पत्रकार सङ्घ नेजा को आयोजनामा कार्यक्रम अगस्त 9 आइतबार भोलि 3 जर्जटाउन स्थित गल्फ स्ट्रिटमा आयोजना हुनेछ। र एनआरएनए, एनसिसी क्यानाडा र फेडरेसन अफ क्यानाडा नेपाल चेम्बर्स अफ कमर्स FCNCC सह आयोजक रहेको कार्यक्रममा क्यानाडामा नेपाली समुदायको सञ्चार र सामुदायिक पत्रकारितालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। र त्यसै गरी दक्षिण पश्चिम अन्टारियोमा हिन्दू मन्दिर स्थापना गर्ने उद्देश्यसहित भुटानी नेपाली कम्युनिटी अफ च्याटम केन्टले आगामी अगस्त 14-21 म च्याटम स्थित एभरेस्ट कन्भेन्सन सेन्टरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्नुभएको छ। महायज्ञमा अमेरिकाको टेक्ससबाट आचार्य श्री मेघराज मधुसूदन निरौला प्रमुख कथावाचकको रूपमा सहभागी हुनेछ। आजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ र त्यसै गरी क्यानाडा नेपाल फोरम फर रिसर्चको आयोजनामा पाँचौँ ओटवा रिसर्च कन्फरेन्स 2026 आगामी अगस्त 15 र 16 ओटवामा हुँदैछ। सम्मेलनमा नेपाल र क्यानाडाका अनुसन्धानकर्ता तथा विज्ञहरूले स्वास्थ्य, शिक्षा, प्रविधि, वातावरण र सार्वजनिक नीति सम्बन्धी अनुसन्धान प्रस्तुत गर्नेछन् र आयोजकका अनुसार सम्मेलनले नेपाल क्यानाडा अनुसन्धान र शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। र त्यसै गरी गैर आवासीय नेपाली सङ्घ एनआरएनए एनसिसी क्यानाडाको आयोजनामा समर स्पोर्ट फेस्टिभल 2026 आगामी शनिबार अगस्ट 15 60 रेभेन्यू ड्राइभ ब्राम्टनमा आयोजना हुँदैछ। बिहान 9 बजेदेखि साँझ 7 बजेसम्म सञ्चालन हुने एक दिवसीय कार्य यो स्पोर्ट फेस्टिभल कार्यक्रममा सबै उमेर समूहका लागि खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि रहनेछ। यो कम्युनिटी इभेन्टको जानकारीहरू आजलाई यहीँ बिट मार्दै अब हामी व्यापारिक विश्राम, त्यसपछि एउटा साङ्गीतिक कोसेली छ र त्यसपछि हामी सिधै जिज्ञासामा प्रवेश गर्नेछौँ। धन्यवाद।
1: नमस्ते, म सृष्टि पूर्ण घिमिरे, तपाईँको रियल स्टेटको साथी। जिटिए र वरपर रहेका सहरहरूमा घर किन्न वा बेच्न परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईँलाई सस्तो र राम्रो घर किनाउने र तपाईँको घरलाई बजार भाउ भन्दा बढीमा बेच्ने मेरो धोको छ। जिटिए ड्रिम हाउस टिमले तपाईँलाई मोर्गेज, लयर, इन्सपेक्सन र रियल स्टेटका सबै सुविधा मिलाउनेछ। 416-505-7480 मा म सृष्टि पूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ। 416-505-7480
2: तपाईको चाहना पूरा गर्ने हाम्रो कामना।
1: GTA Dream House Team.
3: GTA Dream House Team.
4: मोर्गेजको समस्या पर्यो, अब के गर्ने?
5: ए हो र, नो प्रब्लम, कल सेटो मोर्गेजेस। हामी पहिले नै एप्लिकेसन्सको डिटेल एनालिसिस गर्छौँ, इन्कम, डकुमेन्ट्स, क्रेडिट, क्वालिफिकेसन सबै केयरफुल्ली रिभ्यू गरेर मात्रै अगाडि बढ्छौँ। त्यसैले क्लोजिङको बेला नो सरप्राइजेस, नो स्ट्रेसेस।
6: ट्रस्ट, ट्रान्सपेरेन्सी र गाइडेन्सको नाम यही हो सेल्टो मोर्गेजेसको काम। आजै कन्ट्याक्ट गर्नुहोस् सुमन शाही 6476208000, लाइसेन्स नम्बर 13568। सजिलो मोर्गेज, सहज जीवन, सेल्टो मोर्गेजेस सँगै।
7: के तपाईँ सस्तो मोबाइल प्लानको खोजीमा हुनुहुन्छ? हुनुहुन्छ भने तुरुन्तै च्याटर मोबाइललाई सम्पर्क गर्नुहोस्। अटोपेमा 30 GB डेटा, क्यानाडा वाइड टक र टेक्स्ट सुविधा, प्रति वर्ष मात्र $149 अर्थात् प्रति महिना $12.42 तपाईँको लागि च्याटर मोबाइलले नो कन्ट्याक्ट, नो क्रेडिट चेकको सुविधाजनक सस्तो नयाँ प्लान ल्याएको छ। आज इस्टगेट स्क्वायर, माउन्टेन प्लाजा वा ज्याक्सन स्क्वायरमा गएर च्याटर प्लानको यो नयाँ प्लान लिन सक्नुहुनेछ। थप जानकारीका लागि 905-387-3030 कल गर्न वा www.charodeals.ca गएर बुझ्न सक्नुहुनेछ।
8: श्रोताहरू, भर्खरै सुन्नुभयो व्यापारिक सन्देश। यी व्यापारिक सन्देशको बारेमा विस्तृतमा जानकारी चाहेको खण्डमा मलाई स्टुडियो पछि 6472827635 सम्पर्क गर्न सक्नुहुनेछ। जो साथीहरूले अहिले फेसबुक र टिकटकमा लाइभ हेरिरहनु छ, अहिले हाम्रो प्रत्यक्ष प्रसारणमा हाम्रो मित्र जो अमेरिकाबाट यहाँ आउनुभएको छ, उहाँ हुनुहुन्छ अनुप रिमाल। र अनुप रिमालजीसँग हामी भलाकुसारी गर्नेछौँ यो नेपालमा गएर, स्पेसली गएर आउँछ नेपालीहरूले बसोबास गरेर व्यापार गर्नलाई कतिको गाह्रो साह्रो छ, उहाँसँग हाम्रो यो जिज्ञासा कार्यक्रम रहनेछ। अनुप, तिमीलाई क्यानाडा र नमस्ते रेडियोमा स्वागत छ।
9: धेरै धेरै धन्यवाद अनिल, अनिलजी, मदनजी, यहाँ रेडियोमा मलाई बिहान बोलाउनु भयो, दुई शब्द राख्ने मौका दिनुभयो, धेरै धेरै धन्यवाद।
8: ओके, फेसबुक र हामी टिकटकमा लाइभ पनि छौँ, यी साथीहरूले पनि हामी कुराकानी सुन्दैछ। पहिला सुरुमा त अमेरिकाको बसाइ धेरै लामो भयो र त्यसपछि अहिले नेपालतिर पनि आफू पनि फर्किएको छ, परिवार पनि लिएर गइएको छ, व्यापार पनि सुरु गरिएको छ, स्पेसली गएर आउँछ नेपालीहरूलाई कुनै सन्देश छ भने प्लिज गो अहेड।
9: मेरो अमेरिकाको यात्रा 1993 सुरु भएको हो। एज अ स्टुडेन्ट एसएलसी सिद्धा आएपछि, कलेज जोइन गरेपछि अमेरिका आइयो, पढाइको सन्दर्भमा आइयो, पढाइ सकाइयो, त्यसपछि काम गरियो, सबैको लाइफस्टाइल त्यही हो। 3 दशक अगाडिको कुरा भयो। एउटा अब अहिले रिसेन्टली चाहिँ आफ्टर 30 इयर्स एउटा के भयो भने, अब जुन कामको लागि अमेरिका आएको थियो, जुन लक्ष्य लिएर अमेरिका आइएको थियो, त्यो करिब करिब सबै पुरा भयो, पढाइ गरियो, करियर बनाइयो, सबै सिप लियो, परिवार रेडी गरियो, अब परिवार छोरीहरू पनि कलेजमा पढ्ने भइसके भनेपछि अब इट्स अलमोस्ट टाइम टु गिभ ब्याक पनि भयो, प्लस एजिङ प्यारेन्ट्सहरूलाई पनि हेर्नु त पऱ्यो, त्यो पनि आफ्नो रेस्पोन्सिबिलिटी नै भयो, त्यो हिसाबले चाहिँ अब फर्क्यौँ, अब यहाँभन्दा पनि उता चाहिँ बढी गर्न सक्यो, यहाँ जति गर्न सकिन्थ्यो यहाँ गरिहाल्यो, अब यहाँभन्दा उता नै राम्रो हुन्छ र अलिकति देशको स्थिति अलिकति क्लाइमेट पनि अलिकति चेन्ज भएको पोजिटिभ भएको भएर वी थट आवर फ्यामिली थट इट्स अ गुड टाइम फर अस टु गो ब्याक. अब जान त जाने, गएर के गर्ने, सबभन्दा ठुलो कुरा सायद सबैजनालाई त्यही नै प्रब्लम हुन्छ कि गएर के गर्ने, विदेशबाट आएको छ, त्यसमाथि पनि नर्थ अमेरिका यस्तो सम्पन्न देशबाट आएको छ भने सबैले आएपछि यसले ठुलै काम गर्छ, ठुलै फ्याक्ट्री, ठुलै ऊ गर्नुपर्छ भन्ने सबैको विचारधारा हुन्छ, सायद त्यही नै कारणले धेरै मान्छे त्यति आँट गरेर गइहाल्न सक्दैन. मेरो केसमा चाहिँ मलाई ठुलो काम भन्दा पनि केही काम चाहिँ गर्नु थियो जुनले चाहिँ जीवनोपार्जन चाहिँ हुन सकोस् नेपालमा पनि, यहाँबाट कमाएर लगेकै पैसा खर्च गरिहाल्नु पनि नपरोस् र त्यहाँ पनि हाम्रो डायस्पोरा लगायत अरूलाई पनि एउटा यसो बाटो चाहिँ यो बाटो पनि रहेछ नि त भन्ने हिसाबमा चाहिँ खास प्रोजेक्ट सुरु गर्न खोजेको हो. त्यसको दुई तिनवटा अरू कारण पनि छन्. अर्को कारण के हो भने हाम्रो मैले गरेको काम चाहिँ आफ्नो घर जहाँ हामी जन्म्यौँ हुर्क्यौँ त्यो घर चाहिँ हामी 30 वर्षदेखि मेरो दाइ म हामी यहाँ बसेको भएर खासै त्यति वास्ता कसैले गर्न सकिएन. आफूलाई मनपर्ने घर हो, आफ्नो बाबुआमा बाजे बजाराजुदेखिको घर सबैको लागि भित्रदेखि भ्याल्यु भएको चिज चाहिँ आज अब्यान्डन हुँदाखेरि बाबुआमाको पनि हुन्छ नि भित्र मनमा अलिकति चित्त दुख्नु त स्वाभाविक नै भयो. सो त्यही कुरालाई चाहिँ अब गएर के गर्ने त भन्दाखेरि सानो आफ्नो एउटा बस्ने घर, ठुलो घर हाम्रो ठुलो महल होइन, सानो घर भए पनि 2-2.5 तल्लेको घर हो, त्यसलाई चाहिँ हामीले अहिले अलिकति एयरबिएनबी अलिकति भनेर नयाँ कन्सेप्ट जुन अमेरिका उहरूमा नेपालमा पनि नयाँ त होइन तर होमस्टे यताउता भन्नेहरू छ. हामीले चाहिँ हामीले गर्न खोजेको चाहिँ के हो भने जो विदेशमा बसेका नेपालीहरू अथवा विदेशीहरू उनीहरूको लागि उनीहरूले के खोज्छन् त नेपालमा गएपछि, उनीहरू नेपालमा अवश्य राम्रो होटेलमा बस्छु भनेर त जाने होइन, उनीहरूको त अर्कै गोल हुन्छ, तर नेपालमा बस्दाखेरि उनीहरूलाई पनि थर्ड वर्ल्ड कन्ट्री युट्युबहरूमा अनेक हरर स्टोरीहरू पढिरहेका हुन्छन् त्यस्तो केही छैन. यु क्यान आफ्नो घर जस्तै गरेर बस्न सक्नुहुन्छ, राम्रो अपार्टमेन्ट टाइपको आफ्नो जतिवटा छ सातवटा युनिट थियो त्यो सातवटा युनिटलाई नै अपार्टमेन्टमा कन्भर्ट गरेर अनि त्यसमा अब क्याफे र हामीले अलिकति वेलनेसमा योगा मेडिटेसन मसाजहरू सबै त हुने नै भयो. अनि क्याफे पनि म लस एन्जलसमा पनि मैले एउटा जीवनमा 10 जति मैले क्याफे हिमालय रेस्टुरेन्ट भनेर चलाएँ जुन चाहिँ त्यहाँको लागि एकदम सक्सेसफुल भेन्चर थियो. हामी 2-3 सिटीमा एकदमै 10 एकदमै नाम कमाएको हो. सो मच सो कि हामी जुन सिटीमा जान्थ्यो त्यो सिटी भिजिट गर्ने कारण पनि एउटा हिमालय रेस्टुरेन्ट हुन्थ्यो. टप 20 रिजन टु भिजिट पेन्चुरा अथवा 1000 अक्षत भएको कुनै ठाउँ भन्यो भने हाम्रो नाम आउँथ्यो. त्यो किन भयो भन्दाखेरि उनीहरूले कल्चरल एक्सपिरियन्स पाए र जुन कुरा चाहिँ रेस्टुरेन्ट भनेको खाना मात्रै जाने चिज होइन, त्यसमा एक्सपिरियन्स इज भेरी इम्पोर्टेन्ट. खास त्यही नै मन्त्रलाई नेपालमा पनि लग्न खोजेको हो. नेपालमा पनि एक्सपिरियन्स पाउनु पर्यो. नेपालमा नर्मल्ली ट्रेन्ड कस्तो छ भने मान्छेहरू करोडौँ अरबौँ लगानी गरेर खर्च त गर्छन्, राम्रो बनाउँछन्, तर खासै कस्टमरले खोजेको त्यही हो त भन्ने कुरा चाहिँ कस्टमरले के खोजिरहेछ भन्दा पनि हामीले यो अफर दिस इज वाट वी अफर भन्ने चाहिँ बिजनेस मेन्टालिटी नेपालमा देखियो भर्सेस वाट डज कस्टमर वान्ट भन्ने चाहिँ त्यति सोचेको देखिएन. अनि हाम्रो पनि अब हस्पिटालिटीमा यहाँ सिक्यो, नेपालमा पनि मेरो एउटा दाई हुनुहुन्छ जुन हस्पिटालिटीमा ट्राभल इन्डस्ट्रीमा 30 काम गर्दै आउनुभएको. सो हामीले चाहिँ एउटा राम्रो हस्पिटालिटी जुन चाहिँ कोही पनि विदेशी अथवा नेपाली नै पनि नेपालमा गयो भने चाहेको जस्तो पैसा त खर्च गर्न सबैले सक्छ तर पैसा खर्च गरेर धेरै चिज पाइँदैन. म आफै एउटा एनआरएन भएको भएर मलाई जस्तै नेपालमा सानो कुनै इभेन्ट गर्नु पऱ्यो भने त्यहाँ कोअर्डिनेसन गर्न कति गाह्रो छ, महिनौ अगाडि गएर गर्नुपर्छ, त्यति टाइम कसैको पनि हुँदैन. सो अहिले हामीले हस नेपाल भनेर ज्ञानेश्वरमा चाहिँ एउटा हस सिटी सेन्ट्रल भनेको छौँ. त्यो चाहिँ एउटा एक प्रकारको विदेशी विदेशमा बस्नेहरूलाई एउटा अकोमोडेसन त भयो भयो तर लोकल्ली पनि एउटा वर्ल्ड क्लासको क्याफे वर्ल्ड क्लासको वेलनेस र ओभरअल मेन्ट ह्याङ्गआउट प्लेस जुन चाहिँ नेपालमा अहिले वी कल इट थर्ड प्लेस. फर्स्ट प्लेस त तपाईँको घर भइहाल्यो, सेकेन्ड प्लेस अफिस भइहाल्यो. घर र अफिसको बिचमा यसरी आउनुहोस् बस्नुहोस् साथीभाइ भेट्नुहोस्. हाम्रो बिजनेस मोडल नै हामी धेरै बिजनेस गरौँ ऊ गरौँ भन्ने होइन कि आएर रमाइलोसित टाइम बिताउने एउटा ब्रिथ गर्ने ठाउँ चाहियो. र हाम्रो अहिले हस सिटी सेन्ट्रल भनेको चाहिँ काठमाडौँको बिचमा पर्छ, लाइक वी कल इट सिटी सेन्ट्रल, किनभने वडा नम्बर एकको पहिलो घरै त्यही हो. भनेपछि हाम्रो घरबाटै चाहिँ काठमाडौँ सुरु हुन्छ र हाम्रो कल्लीको भनौँ न बाटोको उता इन्टरनेसनल स्कुलमा आएर काठमाडौँ सकिन्छ. भनेपछि हामी त्यस्तो कि ठाउँमा छौँ, त्यो कि ठाउँमा पनि खास यो सिटी सेन्ट्रलको चाहिँ हामी चाहिँ जाने विचारै गरिरहेको थियौँ त्यति बेलामा. चाहिँ हाम्रो निमेक अब सबै सिटी संसारको सबै सिटी जस्तो काठमाडौँ पनि ग्रो हुन थाल्यो. अब मेरो हाम्रो घरको दुवैतिर चाहिँ 55-60 फिटको दुई तल्ले छ 7 तल्ले बिल्डिङहरू बन्न थाल्यो. भनेपछि अब त्यो एक प्रकारले ट्रेडिसनल रियल इस्टेटको पोइन्टबाट त इट्स अ बिग लायबिलिटी. एक त धुलो धुवाँ ऊ, दोस्रो अब सबै छेक्किने भयो भनेपछि ऊ थियो. त्यसको लागि चाहिँ हामीले अब बेसिकली के गर्ने त हामीले पनि कम्पिट गर्नु पऱ्यो कि त्यत्रै बिल्डिङ ठडाउनु पऱ्यो कि केही ठुलो साइन केही राखेर एकदम अब भिजिबल त बनाउनु पऱ्यो नि. भन्दाखेरि हामी त्यो गर्नु कम्पिट गर्ने भन्दा पनि बरु जे छ जुन चाहिँ अब एक प्रकारको थ्रेड जस्तो भयो हाम्रो रियल इस्टेटको उसलाई त्यसलाई नै अपर्च्युनिटीमा कन्भर्ट गरौँ भनेर सिटी हस सिटी सेन्ट्रलको मेन कारण चाहिँ हाम्रो त्यो इनवर्ड लुकिङ भनौँ न, भित्र काठमाडौँको सिटीको बिचमा भए पनि हाम्रो हस सिटी सेन्ट्रलमा ढोकाबाट छिर्ने बित्तिकै तपाईँहरूलाई त्यहाँ झरना दुई तिनवटा झरना पाउनुहुन्छ. 50-60 फिटको चाहिँ खोला नदी बगिरहेको छ, त्यहाँ कोही फिस माछाहरू ग्लाइड गरिरहनु भएको छ. माछा माथि बस्नुहोस्, डाइन इन गर्नुहोस्, कफी खानुहोस्, बियर खानुहोस्, जे खानुहोस्, हाम्रो फुस सर्भिस आएर के खानुहुन्छ कसो गर्नुहुन्छ भन्ने त्यस्तो खालको छैन. आउनुहोस् बस्नुहोस् साथीभाइ भेट्नुहोस् जानुहोस् खानुहोस् नखानुहोस् खासै मतलब छैन, तर आउनुहोस् आउनुहोस्. एउटा शान्त माइन्डलाई पनि पिस गर्ने ठाउँ चाहियो, खास त्यति नै मात्रै हो. र लकिली हामीले गएपछि अब हामीले भनौँ न अफिसियल्ली त हामीले 4 सेप्टेम्बरमा ओपन गरेको हो. त्यो मेरो छोरीको जन्मदिन पनि भएको र एउटा अफिसियल्ली चाहिँ त्यो गरेको हो. तर जनवरीदेखि चाहिँ हामीले फर्मल्ली यो वर्ष बिजनेस सुरु गऱ्यौँ. अहिले हामी त्यही स्थितिमा छौँ.
8: छोरीको बर्थडे पनि आउन लागेछ 4 सेप्टेम्बरमा, त्यो भएको एडभान्स पनि ह्याप्पी बर्थडे पनि भनिदिउँ. अब रह्यो हामी एज अ एक्सपर्ट जो चाहिँ वैध विदेशमा बस्ने नेपालीहरू अब देश फर्किने कि भन्ने सोच, जुन रिभर्स माइग्रेसनको हामी कुरा गर्दैछौँ, कतिको गाह्रो र साह्रो हुँदो रहेछ. किनभने अब चाहेर पनि त्यहाँको ब्युरोक्रेसी र त्यहाँको चाहिँ पोलिटिक्स सिचुएसन त त्यो एउटा भयो, तर एज अ प्यारेन्ट्स हाम्रो उता नेपालमा एजिङ प्यारेन्ट्सहरू छन्, बुवाआमाप्रति पनि कर्तव्य छ, यता आफ्ना बच्चाहरू पनि हुर्किँदैछन् होइन. हामी चाहिँ नि अहिले दुईवटा नाउँमा चाहिँ खुट्टा राख्नुपर्ने स्थिति छ. त्यसले गर्दाखेरि कति मान्छेले चाहेर पनि समयमा चाहिँ नि देश फर्किन सकेका छैन होइन. अनुपले आफूले गरेको निर्णय फर्किनुपर्छ, आफ्नो देशमा गर्नुपर्छ अथवा बुवाहरूको पनि सेवा गर्नुपर्छ भन्ने सोच छ. कतिको गाह्रो साह्रो हुँदो रहेछ मनको हिसाबले पनि.
9: अब त्यति सजिलो, इट्स नट अ इजी, एकदमै इजी ऊ एन्सर त मसित छैन. तर आफैले पनि मैले विचार गर्दाखेरि सुरुमा अमेरिका आउनु पनि सजिलो त थिएन नि त, त्यो पनि धेरै च्यालेन्जेस थियो. एक त घरमा सबैलाई कन्भिन्स गराउनु पनि गाह्रो थियो. अब त्यही 30 वर्षपछि अहिले म त्यही फेजमा छु. पहिला बाबाआमालाई कन्भिन्स गराएर यता आइयो, अब छोरीलाई कन्भिन्स गराएर उता जाने हो. र दे अन्डरस्ट्यान्ड इट. बाबाआमालाई बरु कन्भिन्स गराउन गाह्रो थियो, फाइनेन्सियल्ली पनि त्यो बेलामा पोसिबल त्यति गाह्रै नै हुन्थ्यो. भने अहिले त हाम्रो त्यो कम्पेयरमा त यो त धेरै इजी डिसिजन हो नि. र त्यो बेलामा बाबाआमा चाहेर पनि भेट्न आउन सक्दैन थियो, अब त छोरी चाहे भने वर्षको दुईचोटि भेट्न आउन सक्छन्, तिनचोटि भेट्न आउन सक्छन्. त्यो हिसाबले गाह्रो त अफकोर्स सजिलो त, यहाँ यत्रो 30 वर्षको सिर्जना व्यापार प्रपर्टीहरू सबै त्यतिकै स्वाट्टै छोडेर जाने पनि कुरा त भएन. तर पनि म्यानेजै गर्न चाह्यो भने त सकिँदो रहेछ. त्यसको
8: अब त्यसै कुरामा चाहिँ म एड गर्न चाहन्छु. अघि भने जस्तो चाहिँ नि हामी नेपाल गइसकेपछि सबैको चाहना गइरहेछ नेपाली भन्ने साथै ठुलो व्यापार ल्याउँछ ठुलो गर्छ भन्ने छ होइन. अनुपले भने जस्तो गर्नु चाहिँ पर्छ त आफूलाई सस्टेन गर्नलाई पनि. कतिको गाह्रो साह्रो अथवा त्यहाँ हेर्ने समाज, स्पेसली नेपालीहरूले हामी गइरहेछ नेपालीलाई हेर्ने समाजले चाहिँ नि व्यवहार गर्दाखेरि कस्तो लागिरहेछ. तिमी त टाइम टाइममा आउने जाने भइरहेको छ, तर कोही मान्छे एक्चुअली रिभर्सै गरेर फर्किएरै चाहिँ लामो समय बस्न सक्ने स्थिति बनिसक्यो नेपाल.
9: अब स्थिति बनेको छैन भने पनि बनाउने हो भन्ने खालको कुरा हो. अब हामी नेपाल त हाम्रो लागि कुनै नयाँ चिज त होइन नि, हामी त्यहीँ जन्मेर हुर्केको, त्यसको प्रोज पनि थाहा छ, हामीलाई कन्स पनि थाहा छ. अब लक्कीली अहिले चाहिँ ब्युरोक्रेसीमा अलिकति सहज भएको भन्ने सुनेको छ. मैले आफैले त डिल गर्नु परेको छैन, तर न्युजहरूमा यताउता सुन्दाखेरि अहिले अलिकति सहज चाहिँ भएको छ. हामीले आफैले पनि जस्तै म भर्खरै जाने बित्तिकै एउटा लेबर ल, नेपालको लेबर ल, यो जस अमेरिका क्यानाडामा जस्तो लेबर लहरू इम्पोर्टेन्ट हुन्छ, लेबर ल एकदम राम्रोसित फलो गर्नुपर्छ भन्ने हिसाबमा लेबर ल फलो गर्छु भन्दाखेरि पनि यति बाजिएको लहरू छ कि त्यहाँ एउटा फलो गऱ्यो भने अर्को मिल्दैन, अर्को फलो गऱ्यो भने देयर इज नो वे आउट जस्तो थियो भने अहिले अलिकति त्यो बेटरहरू भइरहेको छ. लाइसेन्सहरू लिने हो हुन्छ नि, अन्तशुल्कको काम गर्ने, पर्यटनमा काम गर्ने, यस्तो कामहरूमा चाहिँ अलिकति सहज भएको चाहिँ छ. तर अब आफ्नै देश हो, आफूलाई त त्यहाँ सिस्टम थाहा छ नि. विदेशमा आएर नयाँ सिस्टम त सिक्यो भने आफ्नो पुरानो सिस्टम त्यो पनि यस्तो सिस्टम छ भनेपछि त्यसलाई वर्क अराउन्ड त अब उपाय निक्लिन्छ, गर्ने भएपछि निक्लिँदो रहेछ. अहिलेसम्म मैले कोही पनि मान्छे नेपालमा मैले गर्नै सकिनँ भनेर फर्केको छैन, गर्न मन लागेन भनेर फर्किनेहरू चाहिँ छन्.
8: जस्तो अहिले जो साथीहरू हाम्रो फेसबुक अथवा टिकटक हेर्दै हुनुहुन्छ, रेडियो सुन्दै हुनुहुन्छ, ती साथीहरू स्पेसली यहाँ बस्ने, विदेशमा बस्ने अथवा टोरन्टोमा बस्ने साथीहरूलाई कुनै सन्देश एज अ अनुप बिजनेसम्यानको हिसाबले या नेपाल फर्किने हिसाबले, र हामी अफ द एयर पनि हामी हिजो कुरा गर्दै थियौँ सिस्टर सिस्टीको कन्सेप्टको कुरा, होइन, अनुप आफू पनि क्यालिफोर्नियातिर एक्टिभली चाहिँ सोसल वर्कहरू गरिरहेको, त्यहाँको समाजलाई चाहिँ अमेरिकन समाजलाई नेपाल समाज चिनाइरहेको अथवा चाहिँ त्यहाँबाट नेपाल केही गर्नुपर्छ भन्ने भावना बढाइरहेको ती साथीहरूलाई केही सन्देश छ कि?
9: सकभर त अब आफ्नो देश फर्क्यौँ हुन्छ नि. हामीले मेरो केसमा चाहिँ हाम्रो जेनेरेसनलाई चाहिँ हामी एक प्रकारको आफूले आफूलाई चाहिँ गिल्टी पनि भन्टाउँछौँ, किनभने यो इमिग्रेसनको यो माइग्रेसन सुरु गर्ने नै हामी भयौँ. अर्ली नाइन्टिजमा खासै आउने चलन थिएन. हामी म सुकुरुमा आउँदाखेरि, सिकागो आउँदाखेरि म सायद पाँचौँ अथवा छैठौँ स्टुडेन्ट थिएँ. अब अहिले त्यहाँ लाखौँ, एक लाख प्लस नेपालीहरू बस्नुहुन्छ भनेपछि त्यो सुरुमा माइग्रेसन सुरु गर्ने एउटा ट्रेन चलाउने पनि आफै भएपछि अब रिभर्सको पनि वी हेभ टु फिक्स वाट विथ द ड्यामेज वी हेभ डन. ड्यामेज त नभनौँ, आफ्नो करियर गरियो, वी हेभ नो रिग्रेट्स. तर पनि जे गर्नलाई आएको हो त्यति गरिसकेपछि त फेरि गिभ ब्याक अलिकति पनि त गर्नु पऱ्यो नि. ठुलो चिज गर्नु पर्दैन, सानो आफ्नो घर त होला कसैको. अब जस्तै हामीले हस्पिटालिटी किन चुज गर्यो भने आफ्नो घर छ, आफ्नो घर भयो भने एउटा फ्ल्याटको $20-30 लिन भने, $40 लिन भनेको काठमाडौँ अथवा नेपालमा खासै त्यति ठुलो कुरो भएन. सर्भिसहरू दिन सक्यो भने चाहिँ दुई तल्लाको घर छ भने त तपाईँको यो लुकिङ एट $100 अ डे, त्यति भनेको त एकदमै राम्रो इन्कम हो नेपालको लागि र गुजारा गर्नलाई पनि सकिन्छ. र अब सोच्ने बेला के आयो भने नेपाल पनि इन्टरनेसनल प्राइसहरूसित कटअप भइसक्यो. हामी आउँदाखेरि नेपाल एकदमै तल, अमेरिका युरोप धेरै माथि थियो. सर्भिसहरू त्यति एभाइलेबल थिएन, इकोनोमी त्यति ठुलो थिएन. अब अहिले त नेपालमै बसेर पनि भनौँ न, यो सोसियल मिडियाहरूकै मान्छेले लाखौँ कमाएको भन्ने हामी सुन्न सक्छौँ. त्यो ट्रु हो, त्यो एकदम सत्य हो. गर्न चाहे भने आफ्नो फिल्डमा सबैले गरि नै रहेको छ. हामीले आफ्नो हिसाबले, मैले हाम्रो केसमा चाहिँ हामी नेपाल गएको बेलामा बस्नलाई घर चाहिहाल्छ, त्यो घर बनाऊ, सुरुवात त्यसरी नै भएको. अनि आफू नबसेको बेलामा चाहिँ बिएनबीहरू उसमा राखौँ भनेर सुरु भएको हो. पछि चाहिँ हामीलाई एउटा के कुरा रियलाइज गर्यो भने, आखिर सेम थिङ अमेरिकामा पनि भएको जस्तो, कस्टमरलाई एक्सपिरियन्स चाहिएको छ. उनीहरू घरमा बस्न आउने, होटेलमा बस्न आउने होइन भन्ने कुरा रियलाइज भएपछि त्यो त हामीलाई आउँछ नि त. हस्पिटालिटी त नेपालीको त रगतमै छ भन्ने हिसाबले चाहिँ, अनि त्यता हामीले चाहिँ त्यता लाग्यो. तर जे पनि गर्न सकिन्छ जस्तो लाग्छ.
8: धन्यवाद बिहानको अमूल्य समय निकालेर स्टुडियोमा आइदिएर आफ्नो मनका कुरा, स्पेसली गएर आउँछ नेपालीहरूलाई देश फर्क अभियानमा जुन इन्करेजमेन्ट गराउनु भएको छ त्यसको निम्ति मुरीमुरी धन्यवाद. समयको अभावले गर्दाखेरि हामी बिदा दिनुपर्नेछ. विल सी यु नेक्स्ट अनदर टाइम. थ्याङ्क यू भेरी मच फर जोइनिङ अस. है त हस्त दर्शकहरू, आजलाई जिज्ञासा कार्यक्रम लगायत सम्पूर्ण कार्यक्रमबाट म र मेरो साथी मदन बस्नेतलाई पनि बिदा दिनुहोस्. तपाईँको दिन र साता मङ्गलमय रहोस् भन्ने शुभकामना गर्दै आज दिउँसो गायक प्रकाश सुपुतको गीतहरू हामी नेप्लिज केनेडियन कम्युनिटी सर्भिसले गर्न लागेको 18 हिमालयन मेलामा भेट हुनेछ. तपाईँहरूसँग त्यहीँ भेट्ने बाचाको साथमा, र अहिले बिहान नेप्लिज केनेडियन क्रिकेट क्लबले गर्न लागेको क्रिकेट गेमको मा फिल्डमा पनि भेट हुनेछ. म जर्सी लगाएर आएको छु, खेल्ने पनि सोचमा छु. तपाईँहरूलाई त्यहीँ भेट्ने आशामा म र मेरो साथीलाई पनि बिदा दिनुहोस्. तपाईँको दिन र साता मङ्गलमय रहोस्. नमस्ते.